0: Listen. Learn. Discover. With Radio Station FM 92.6 UCB ki duniya.
1: ویلکم بیک لسنرز، پروگرام جاوینہ زندگی کے ساتھ آپ کا ہوسٹ محمد علی اجود آپ کی خدمت میں حاضر ہے، اور ہم بات کر رہے ہیں جناب عرفان علی فانی صاحب کے ساتھ، اور بڑے ایک دلچسپ موضوع پہ گفتگو جاری ہے. اور سر، اب میں آپ سے فائنلی پوچھتا ہوں، کیونکہ بریک تو ختم ہو گئی، میں نے بڑا انتظار کیا کہ بریک جلدی جلدی ختم ہو گئی. ایک لفظ جو آپ نے استعمال کیا تھا، خپتے عظمت، اس کے بارے میں ذرا بتائیے کہ یہ کیا لفظ ہے.
2: اجود، کہتے ہیں کچھ لوگوں میں صرف یہی خوبی ہوتی ہے کہ وہ دوسروں کی خامیوں پہ نظر رکھتے ہیں. اچھا، ایسے جو لوگ ہوتے ہیں وہ خپتے عظمت میں مبتلا لوگ ہوتے ہیں. اب خپتے عظمت، خبت کہتے ہیں خبتی کو، پاگل پن کو، دیوانگی کو. عظمت کا مطلب بڑائی، پرائڈ. جب تکبر اور غرور کی وجہ سے آپ، اور اس تکبر اور غرور کے پیچھے آپ کی عظمت جو ہے وہ اکنامیکل گریٹنس آپ کی ہو سکتی ہے کہ پیسے آپ کے بڑے اچھے ہیں، وہ آپ سٹیٹس ہو سکتا ہے کہ آپ بہت اچھے زندگی میں سٹیٹس میں پہنچ چکے ہیں. تو جب اس سٹیٹس کی وجہ سے آپ ایک عظمت میں آ جاؤ اور آپ کے لب و لہجے میں رعونت پیدا ہو جائے. رعونت کا لفظ یہ ہوتا ہے کہ آپ جب بھی بات کرو ہر دوسرے شخص کو ڈی گریڈ کرو، یار یہ تو ہے ہی فارغ شخص، یہ تو ہے ہی فلاں. جس کو بھی آپ ڈسکس کرو، تنقید کا آپ نشانہ بنانا شروع کر دو. بنیادی طور پر آپ کے اندر اس عظمت تک پہنچنے کی کیپیسٹی کیا ہے، آپ نے کن اہلیتوں اور صلاحیتوں اور کس کرائیٹیریے کی بنیاد پہ آپ زندگی میں اس مقام پہ پہنچے ہو. کبھی آپ اس کو بھی موضوع بحث بناؤ تو آپ کو سمجھ آ جائے کہ تنقید کا نشانہ اس کو بنانا چاہیے جس کو آپ بنا رہے ہو، یا آپ اپنے اوپر آپ کو تنقید کرنی چاہیے. ہمارا مسئلہ یہ ہے کہ ہم اپنے گریبان میں جھانکتے نہیں ہیں. کہتے ہیں کہ ہمیں دوسرے کی آنکھ کے اندر ایک چھوٹا سا کنکر تو نظر آ جاتا ہے، ایک چھوٹا سا تنکا تو نظر آ جاتا ہے، لیکن اپنی آنکھ میں شہتیر ہوتا ہے، شہتیر ہمیں نظر نہیں آتا.
1: شہتیر بھی اب
2: جی، اب شہتیر کا مطلب یہ ہوتا ہے، عام طور پہ نا دیہاتوں کے اندر لکڑی کے گارڈر ہوتے ہیں، ان گارڈر کو ہم شہتیر کہتے ہیں کہ جو سپورٹ کرتے ہیں چھت کو نا، دیہاتوں کے اندر یہ جو چھپرے شپرے بناتے ہیں یا چھتیں بناتے ہیں، تو وہ شہتیر کو لگا کے تو اوپر کوئی گھاس پھوس رکھ کے اپنی چھتیں بناتے ہیں، تو اتنا بڑا وہ اپنے سائز میں ہوتا ہے. تو تنکا ایک چھوٹا سا ہوتا ہے. کہتے ہیں دوسرے کی آنکھ میں تنکا ہمیں نظر آ جاتا ہے، اپنی آنکھ کا شہتیر ہمیں نظر نہیں آتا ہے، جس کو پہلے نکالنے کی ضرورت ہے. کیونکہ وہ شہتیر نکل آئے گا تو دوسرے لوگوں کی آنکھوں کا تنکا بھی شاید وہ تنکا نہ ہو، کچھ اور ہو جو شہتیر کی وجہ سے ہمیں تنکا لگ رہا تھا.
1: اچھا سر، ایک اور میں آپ سے بات کرنا چاہوں گا. دیکھیے، تنقید تنقید جائز بھی ہو سکتی ہے، اور سب سے بے جا تنقید بھی ہوتی ہے. سمجھے، اگر آپ کے پر لیٹ سپوز کوئی آپ کے پر جائز تنقید کر رہا ہے، تو ایک ٹیلنٹڈ اور اسکل فل بندہ بعض اوقات اس تنقید کی وجہ سے اتنا ڈیمورلائز ہو جاتا ہے، اپنے آپ کو ڈیمورلائز کر لیتا ہے، ایک پنجرے میں قید کر لیتا ہے، اپنے آپ کو ایک ہال میں قید ہو جاتا ہے. تو مجھے یہ بتائیں، اس انسان کو کس طرح اس تنقید کو لینا چاہیے، کیونکہ وہ بہت زیادہ ڈیمورلائز ہو جاتا ہے، اپنی اسکلس اس اسکلس میں کمی آنا شروع ہو جاتی ہے.
2: اچھا، اب اس بات کے ساتھ میں یہ کہوں گا کہ اگر تو وہ تنقید ہے، تو تنقید ایک آئینہ ہوتی ہے. ہم جب شیشے کے سامنے کھڑے ہوتے ہیں تو ہمیں پتہ چلتا ہے کہ ہمارا منہ دھلا ہوا ہے کہ نہیں دھلا ہوا، ہماری آنکھوں میں خماری ہے، نیند ہے، یا ہم فریش نظر آ رہے ہیں. تو پھر ہم اپنے میک اپ بھی کرتے ہیں، کس چیز کس جگہ پہ کیا چیز ہم نے لگانی ہے. تو تنقید بنیادی طور پر بالکل ایسے ہے جیسے شیشے کے سامنے ہم کھڑے ہوئے اور مجھے اپنے چہرے میں جگہ جگہ کچھ ایسی جگہیں نظر آئیں کہ جن کو کور ہونا چاہیے، تو میں نے ان کو کور کرنے کے لیے پاؤڈر کا استعمال کر لیا، کریم کا استعمال کر لیا، مطلب وہ خامیاں تھیں جن کو میں نے پھر چھپایا یا دور کرنے کی کوشش کی. تو جو تنقید ہوتی ہے وہ اپنے وجود میں اصلاح کا نام ہوتا ہے. اگر مجھ پہ تنقید کی جائے اور اس نیت سے کی جائے کہ واقعتاً میری اصلاح ہی ان کی ملحوظ خاطر رکھی گئی، تو مجھے اس پہ غصہ قطن نہیں کرنا چاہیے. مجھے اس کو اس آئینے کی طرح لینا چاہیے کہ اگر مجھ میں یہ خامیاں ہیں تو میں نے اس کو دور کرنا ہے، اور یہ مجھ میں خوبیاں ہیں تو اس کو مزید میں نے اجاگر کرنا ہے. تو تنقید کو، اگر تنقید برائے تنقید ہے، کرٹیسزم فار دا سیک آف کرٹیسزم، اور کرٹیسزم فار دا بیٹرمنٹ، کہ تنقید برائے تنقید ہم کر رہے ہیں یا تنقید برائے اصلاح ہم کر رہے ہیں، کہ ہمارے جو مرہون منت چیز ہے وہ اگر تو اصلاح ہے تو وہ ایک پازیٹو فینومینا ہوگا. لیکن کہتے ہیں کہ وہ لوگ جو بے جا تنقید کرنے والے ہوتے ہیں، ان کی مثال رومی صاحب کہتے ہیں اس مکھی کی مانند ہوتی ہے جو سارے صاف جسم کو چھوڑ دیتی ہے اور جسم کے اوپر ایک زخم ہوتا ہے جس میں سے پیپ نکل رہی ہوتی ہے. وہ مکھی اس پیپ پہ جا کے بیٹھنا پسند کرتی ہے. پورا جسم آپ کا صاف ہے، मक्खी को अच्छा नहीं लगा कि उस जिस्म में कहीं भी साफ जगह पे बैठ जाए, लेकिन उसने उस पीप ज़दा जख्म पे बैठना पसंद किया। तो वो लोग जो बेजा तनकीद करते हैं, एक शख्सियत है उसमें बहुत सारी खामियां भी हो सकती हैं, बहुत सारी खूबियां भी होंगी। अगर मैंने दूसरे शख्स की शख्सियत की तमाम जो खूबियां हैं उनको नज़रअंदाज करते हुए उनकी खामियों को उजागर करने की कोशिश की है, तो मेरी जो फितरत है वो भी उस मक्खी की तरह है जिसने साफ जिस्म को तो पसंद नहीं किया, एक पीप ज़दा जख्म पे बैठना पसंद किया।
1: बेजा तनकीद जो है, बेजा तनकीद को की रेलिवेंस है टू सम एक्सटेंट जेलसी के साथ। तो आप ये नहीं समझते कि जब हम किसी को बेजा तनकीद का निशाना बनाते हैं तो हम अगले बंदे को जिसको तनकीद का निशाना बनाते हैं उसको अपने आप से बेहतर जान रहे होते हैं। क्या समझते हैं आप इस बारे में?
2: बुनियादी तौर पर वो कहते हैं कि तनकीद के लिए इतना ही काफी है। वो पंजाबी की एक बड़ी मिसाल दी जाती है कि आटा गूंदी हिलदी क्यों पई है कि अब जब आप आटा गूंद रहे हो हिलना तो आपने है, लेकिन क्योंकि आपने तनकीद करनी थी लिहाजा आप उसको कह रहे हो कि आप हिल क्यों रहे हो। तो बिल्कुल इसी तरह से वो लोग जो जिंदगी के अंदर बेजा तनकीद करते हैं, तो हमारी जिंदगियों के अंदर ज्यादातर मसाइल दूसरे लोगों की ना मसलों की वजह से होते हैं कि जब दूसरे लोग खुशहाल होते हैं तो लोगों की खुशहाली ही असल में हमारे लिए प्रॉब्लम का सबब बन जाती है। दूसरे लोगों की जिंदगी के अंदर आसूदगियां ही बाज़ुकात हमारे लिए जिंदगी में बेचैनियों का सबब बन जाती हैं। तो जब जब हम चीज़ों को दूसरों के तनाजुर में देखते रहेंगे तब तब हमारे लिए इस तरह के जो मसाइल हैं वो पैदा होते रहेंगे। मैंने खुद इस पे ना अपनी ज़ाती तौर पर अपने तजुर्बात पे मैंने इस चीज़ का मुशाहदा करने की कोशिश की है कि जब मैं किसी पे तनकीद करता हूँ तो क्या वाक़ता वो तनकीद होती है। तो कॉलेज लाइफ में कॉम्पिटिशन था हमारा नगमे, जो मिली नगमे होते हैं उनकी सिंगिंग का, तो मैं सेकेंड पोजिशन पर आया, जो कि सारे कॉलेज में मेरी अच्छी दोस्तों के साथ हेलो हाई थी। तो दोस्तों ने ये कहा कि तुम ही जीतोगे, और मेरे जहन में भी ये था जैसे मैंने खपते अजमत का लफ्ज़ इस्तेमाल कर रहा था कि मेरे में ये खूबी है और मैं अच्छा गाऊंगा और मैं फर्स्ट आ जाऊंगा। लेकिन एक और जो बच्चा था वो फर्स्ट प्राइज ले गया। अब मैंने जब भी मुझसे किसी ने ये पूछना कि यार इरफान तुम्हारे साथ क्या सेकंड प्राइज तुम्हें क्यों मिला, मैंने कहा यार पता नहीं उसको क्यों उसने प्राइज दे दिया, हालांकि वो तो इतना लंबा खींच देता था आवाज़ को, हालांकि मेरी अंदर मेरी अपनी ये ख्वाहिश थी कि मेरे अंदर भी ये सलाहियत हो कि मैं भी इतना लंबा आवाज को खींच सकूं, लेकिन क्योंकि मेरे अंदर वो एहसास महरूमी था तो उस एहसास महरूमी ने मुझे उस पर तनकीद करना या उसको डीग्रेड करने की तरफ मोटिवेट किया या इसकी डिटर्मिनेशन की। तो बुनियादी तौर पर यह बात आपकी बिल्कुल सही है कि ज्यादातर जब हम दूसरे शख्स को तनकीद करते हैं और तनकीद तजहीक में तभी बदलती है जब उसके पीछे हसद का जज्बा कार फरमा होता, जब हसद का जज्बा कार फरमा होता है तो वो जो तनकीद है उसमें एक और रंगो रोगन हो जाता है और वो तजहीक बन जाती है जिसमें आप दूसरे शख्स के एहसासात को और उसके जो सेंटीमेंट्स हैं उसको आप इंजर करते हैं, हर्ट करते हैं। आखिर में मैं एक बात ज़रूर कहना चाहूँगा कि हम जिंदगी में उनकी तारीफ कर रहे होते हैं जो तारीफ के काबिल होते हैं, लेकिन हमारा मसला ये होता है कि हमें जिंदगी में उनकी तारीफ करनी चाहिए जिनकी कोई तारीफ करने वाले नहीं है। हमारा मसला ये है कि जिनकी सारे तारीफ कर रहे हैं मैं भी उसी की तारीफ कर रहा हूँ, लेकिन एक वो शख्स है जिसकी कभी किसी ने तारीफ नहीं की। सबसे ज्यादा जरूरत उस शख्स को है मेरी तारीफ की कि शायद मेरी जिंदगी में बोला हुआ एक जुमला उस शख्स की जिंदगी जो सहरा हो चुकी है, जो अभी एक आप मंजरकशी कर रहे थे कि वो डिप्रेशन में चला गया है, तो शायद मेरा एक जुमला कि यार तुम कर सकते हो, यार तुम में ये सलाहियत है, यार तुम कहाँ छुपे हुए थे अब तक, ये वो जुमले हैं कि जो उस सहरा ज्यादा जमीन पर जो एक बारिश और बहार का सबब बनेगी और वहीं से जिंदगी के खिलाफ लड़ने की उसके अंदर जो जज्बा है वो पैदा हो जाएगा।
1: अच्छा, यहाँ पर एक छोटे से वक्फे का टाइम हो जाता है। बड़ा इंटरेस्टिंग वाक्या सर इरफान ने बताया और हमें बड़ा अच्छा लगा सुन के। तो हमें यहाँ पर अब एक छोटी सी ब्रेक लेनी है। आप सुनते रहिए FM 92.6 UCB की दुनिया।